0: सवाल कीजिए अपने जवाब पर,
1: खुद से सवाल कीजिए अपने जवाब पर, जब आपके जवाब से कुछ हो नहीं रहा।
2: क्या बात, बहुत अच्छा।
1: खुद से सवाल कीजिए अपने जवाब पर, जब आपके जवाब से कुछ हो नहीं रहा। अब फिर से माहताब की दरकार है उन्हें,
3: अब फिर से माहताब की दरकार,
1: अब फिर से माहताब की दरकार है उन्हें, अब उनका आफताब से कुछ हो नहीं रहा।
3: क्या बात,
1: क्या कीजिए कि खत्म हो अंदर की उजलतें,
0: क्या कीजिए कि खत्म हो,
1: क्या कीजिए कि खत्म हो अंदर की उजलतें, बाहर की आबो ताब से कुछ हो नहीं रहा।
3: बहुत अच्छा,
2: बहुत खूब।
1: कुछ सोच कर जनाब नहीं कर रहे हैं कुछ।
3: क्या बात है, क्या बात है।
1: कुछ सोच कर जनाब नहीं कर रहे हैं कुछ, कुछ ऐसा नहीं जनाब से कुछ हो नहीं रहा।
2: क्या बात है, क्या बात है।
1: कुछ सोच कर जनाब नहीं कर रहे हैं कुछ,
3: ऐसा नहीं जनाब से कुछ,
1: ऐसा नहीं जनाब से कुछ हो नहीं रहा। हम पर मजीद कहर कोई पड़ना चाहिए,
3: हम पर मजीद कहर कोई पड़ना चाहिए,
1: हम पर मजीद कहर कोई पड़ना चाहिए, बदलाव इस अजाब से कुछ हो नहीं रहा।
0: क्या बात, अच्छा, क्या
1: बदलाव इस अजाब से कुछ हो नहीं रहा। एक गजल के चंद अशआर और देखेगा, मतलब यूं है कि सारे मजहब थे एक आंगन था।
3: क्या बात है,
0: सारे मजहब थे,
1: सारे मजहब थे एक आंगन था, काबिले फख्र अपना बचपन था।
3: बहुत अच्छा,
2: बहुत अच्छा।
1: सारे मजहब थे एक आंगन था, काबिले फख्र अपना बचपन था, ये खला दोस्त भर नहीं सकते।
3: क्या बात,
0: ये खला दोस्त भर नहीं सकते,
1: ये खला दोस्त भर नहीं सकते, वो खुले दिल से मेरा दुश्मन था।
2: क्या बात,
3: बहुत अच्छा।
1: ये खला दोस्त भर नहीं सकते,
3: बहुत अच्छा,
1: वो खुले दिल से मेरा दुश्मन था। अब उसी बात पर पशेमा है, अब उसी बात पर पशेमा है।
3: क्या बात है,
1: मुझसे जिस बात पर वो बदजन था।
3: क्या बात,
2: क्या बात,
3: क्या बात है,
2: बहुत खूब।
1: अब उसी बात पर पशेमा है, मुझसे जिस बात पर वो बदजन था, तेरे दर से ही जी नहीं भरता,
3: तेरे दर से ही जी नहीं भरता,
1: तेरे दर से ही जी नहीं भरता, शहर देखें तेरा बड़ा मन था।
3: बहुत अच्छा, बहुत अच्छा,
2: अच्छा शेर।
1: तेरे दर से ही जी नहीं भरता, शहर देखें तेरा बड़ा मन था। और शेर देखें, शेर आखिर की, एक दूजे के दिल में थे आजाद।
2: मतलब
1: एक दूजे के दिल में थे आजाद, कैसा मजबूत हुआ अपना बंधन था।
3: क्या बात, क्या बात,
2: वाह,
1: बहुत शुक्रिया। एक गजल और
3: जी फरमाइए।
1: यही तावीज का बस फायदा है,
0: यही तावीज का बस फायदा है,
1: यही तावीज का बस फायदा है, तुम्हारे हाथ का बांधा हुआ है।
3: क्या
2: बहुत खूबसूरत,
1: तुम्हारे हाथ का बांधा हुआ है, बस फायदा है,
3: तुम्हारे हाथ का,
1: तुम्हारे हाथ का बांधा हुआ है, हमारे बीच एक रिश्ता बना है,
0: हमारे बीच एक रिश्ता बना है,
1: हमारे बीच एक रिश्ता बना है, तुम्हें भी उसने ही धोखा दिया है।
3: बहुत बहुत,
1: हमारे बीच एक रिश्ता बना है, तुम्हें भी उसने ही धोखा दिया है, वो रूठा दोस्त वापस आ गया है, वो रूठा दोस्त वापस आ गया है, मगर बेसाख्तापन जा चुका है।
3: बहुत अच्छा, बहुत अच्छा।
1: और शेर बतौर खास के, तेरी तस्वीर उतारी जा चुकी है,
3: तेरी तस्वीर उतारी जा चुकी है,
1: तेरी तस्वीर उतारी जा चुकी है, मगर चेहरा वहीं पर रह गया है।
3: क्या बात, क्या बात,
1: तेरी तस्वीर उतारी जा चुकी है, मगर चेहरा वहीं पर रह गया है। ये रातें नींद से परहेज की हैं,
0: ये रातें नींद से परहेज
1: की हैं, इन्हें सोकर गुजारा जा रहा है।
3: बहुत अच्छा, बहुत अच्छा,
2: बहुत खूब।
1: और शेर देखें कि जो होते हैं मेरी बातों के दौरान, جو ہوتے ہیں میری باتوں کے دوران وہ ان وقفوں کی بھاشا جانتا ہے.
3: بہت اچھا, بہت اچھا.
2: کیا کیا نہیں ہوا.
1: جو ہوتے ہیں میری باتوں کے دوران وہ ان وقفوں کی بھاشا جانتا ہے. چراتی ہیں نظر میری ہی آنکھیں, چراتی ہیں نظر میری ہی آنکھیں, انہیں ایک خواب اکثر دیکھتا ہے.
3: بہت
1: چراتی ہیں نظر میری ہی آنکھیں, انہیں ایک خواب اکثر دیکھتا ہے. تیری تصویر اتاری جا چکی ہے مگر چہرہ وہیں پر رہ گیا ہے.
3: بہت اچھا دوستو, یہ تھے آصف امان سیفی صاحب, جن کے کلام سے ہم لوگ محسوس ہو رہے تھے. اب ہمارے درمیان ایک ایسی شخصیت ہے کہ جو نہ صرف شعری سطح پہ بلکہ اگر ان کا نثری کام دیکھا جائے تو یہ طے کرنا مشکل ہو جاتا ہے کہ یہ شخصیت شعری سطح پہ یا نثری سطح پہ کئی اصناف کی حامل ایک ایسی شخصیت ہے کہ جس نے ادب کی کئی اصناف میں توازمائی کی ہے اور کامیابی کے ساتھ انہوں نے قدم بڑھائے ہیں. میں یہاں پرویز شہریار صاحب کی خدمت میں ملتمس ہونا چاہتا ہوں ان کی شاعری کے لیے. محترم پرویز شہریار صاحب,
2: بہت شکریہ شکیل جمالی صاحب. میں اپنی نثری نظم پیش کرنا چاہتا ہوں جس کا عنوان ہے گم ہو گئی ہے کوئی شے. میرا قیاس تھا کہ زیست کے لمحات تیری عنبری زلفوں کے دام میں گرفتار ہوئے بغیر بھی گزر جائیں گے.
3: کیا بات ہے, کیا بات ہے.
2: میرا قیاس تھا کہ زیست کے لمحات تیری عنبری زلفوں کے دام میں گرفتار ہوئے بغیر بھی گزر جائیں گے, لیکن یہ میرا واہمہ تھا. تیری یاد کسی موج در موج حلقۂ گرداب کے مانند الجھتی ہی رہی تمام عمر, کبھی چین لینے ہی نہ دیا. سوچا تھا کہ تیری چشم شیریں کے ماسوا اور بھی پرکشش راہیں ہیں,
0: بہت اچھا
2: مرمری باہیں ہیں,
0: بہت عمدہ
2: تیری مرمری باہوں کے سوا.
3: بہت اچھا.
2: لیکن یہ میرا واہمہ تھا, یادیں تیری زلف گراگیر کی ایک عرصہ بیت جانے کے بعد بھی ڈال دیتی ہے میرے پاؤں میں یک لخت, کھینچ دیتا ہے کوئی لکشمن ریکھا میری چاروں اور, نمودار ہو جاتی ہے میری نظروں میں کوئی پتھر کی لکیر سی.
3: بہت اچھا, بہت اچھا.
2: سوچا تھا تمہارے بغیر بھی زیست میری سنور سکتی ہے,
3: بہت اچھا.
2: دن چمک سکتا ہے رات مہک سکتی ہے,
0: کیا بات.
2: لیکن یہ میرا واہمہ تھا. آج پیچھے مڑ کے دیکھتا ہوں تو تمہاری یادوں کے پرسرار گھنے جنگل میں کھڑا تنہا کچھ ڈھونڈ رہا ہوں, ایسے جیسے گم ہو گئی ہو کوئی شے کسی راہگیر کی, گم ہو گئی ہو کوئی شے جیسے کسی
3: راہگیر.
2: دوسری نظم
3: جی
2: پڑھنے کی اجازت چاہتا ہوں صدر محترم سے.
3: استقبال, استقبال
2: جی. اس کا عنوان ہے تشکیق.
3: کیا کہنا.
2: وہ اسی خاک سے اٹھا تھا مرغولا بن کے روشنی پر سوار آفاق پر گیا تھا.
3: کیا بات, کیا بات.
2: وہ اسی خاک سے اٹھا تھا مرغولا بن کے روشنی پر سوار آفاق پر گیا تھا, وہ دانا کہ جسے فرشتوں نے نکار دیا تھا.
3: کیا بات, کیا بات.
2: کتنا نادان تھا وہ ہم جولی سے قربت کا احساس, کتنا خوش رہتا تھا وہ مانویت کی تلاش میں, سانپ کے پھن جیسے دانے گندم چکھنے کی پاداش میں, سانپ کے پھن جیسے دانے گندم چکھنے کی پاداش میں مرغولائے خاک گناہ کی آلائشوں سے,
3: کیا بات ہے.
2: کتنا گرا بار ہوا پھر خاک پر آ کر گرا, کتنا نافرمان تھا وہ کفے تاسف ملتے ملتے کئی صدیاں بیت گئیں. کفے تاسف ملتے ملتے کئی صدیاں بیت گئیں, ندی نالے سمندر بنائے اپنی آب چشم تر سے آنسوؤں کے دریا بہائے.
3: بہت اچھا.
2: لیکن گناہ اس کے یہ سب کچھ بھی نہ دھو پائے.
3: کیا بات ہے.
2: ہم سفر حیات نے